ہماری سیکیورٹی ہمارے سیل ہیں. سیلوں میں بھی جیسے ڈبلو بی سی ہیں, اس کے ساتھ ڈبلو بی سی کو خوراک کون پہنچاتا ہے, ڈبلو بی سی کو ایکٹیو کون کرتا ہے, آکسیجن. آکسیجن کہاں ہوتی ہے, آر بی سی میں ہوتی ہے, زہرا خون کے جو لال کن ہوتے ہیں نا, یہ اسی میں ہوتی ہے. تو اس کا مطلب کیا ہوا, اٹیک کہاں ہوا, کہ جیسے بھی ملٹری میں لڑائی بھی ہوتی ہے نا, تو دوسری دشمن فوج اس کی سپلائی لائن کو کاٹنے کی کوشش کرتی ہے, اور سپلائی لائن کاٹنے کا مطلب ہے اس کو ڈیمیج کر دو. سو سب سے پہلے اگر میمبرین خراب ہو گیا, یا کوئی چیز زبردستی یا زہریلی کسی بھی طرح کی چیز جو کھا لی ہے وہ سیلوں میں داخل ہو رہی ہے, تو اس لحاظ سے اندر کا نظام اس طرح بدلے گا. پریشر بڑھ گیا اور اس کو واپسی میں وہ نکالنے کی کوشش کر رہا ہے, اور اس کا نکلے گا پسینے کی وجہ سے, تیز تیز سانس لیں گے, یہ سب کریا ہونی شروع ہو جاتی ہے. تو اس کے بعد جو ایک کنڈیشن بن جاتی ہے نا, میمبرین خراب ہونے کی جو کنڈیشن ایک پیشنٹ کی بن جاتی ہے, اس کو ہم بولتے ہیں ہیمولائٹک انیمیا. اور ہیمولائٹک انیمیا جو ہے یہ ثابت کرتا ہے کہ ہیموگلوبن بہت زیادہ ٹوٹ گیا ہے, اور اب آکسیجن شریر کی پوری نہیں ہو رہی ہے, اور اسی کی وجہ سے ہمیں سانس پھول رہا ہے, اسی کی وجہ سے ہمیں گھبراہٹ ہو رہی ہے. اس کو نکالنے کے لیے جو سیل ہے کوشش کر رہا ہے, جس کی وجہ سے ہمیں پسینہ آ رہا ہے, جس کو ہم بولتے ہیں تریلی آ رہی ہے, میں نے کوئی زہریلی چیز کھا لی یا دوائی کھا لی یا فٹ نہیں بیٹھی تو تریلی آنی شروع ہوگی. تو اس کا مطلب کیا ہوا کہ وہ سیل اس کو نکالنے کوشش کر رہا ہے کہ بھائی یہ غلط چیز میرے میں آ گئی ہے. اور اس کے بعد اگر کوئی چیز ٹیمپریری طور پہ ہمارے شریر میں داخل ہوئی تو اس کو ہم نے بعد میں بند کر دیا, تو پھر وہ سارا کچھ ریپیئر ہونا شروع ہو جاتا ہے, نئے سیل آنے شروع ہو جاتے ہیں. آپ جانتے ہیں کہ جو سیل ہیں وہ ہماری بڑی بڑی جو لمبی بون ہیں ان میں سے بنتے ہیں, اور وہ ہڈیاں پھر اس کو بنا شروع کر دیتی ہیں. اور آپ نے کئی بار دیکھا ہوگا کوئی زہریلا مادہ یا کوئی بہت زیادہ نشہ یا ایسا کر لیں تو ہڈیاں کمزور ہو جاتی ہیں, ویکنیس آنی شروع ہو جاتی ہے, چلنے پھرنے میں بندہ ڈولنے شروع کر دیتا ہے, بگنا شروع کر دیتا ہے, گرتا ہے. تو یہ سب چیزیں عام طور پہ اس بات کی سوچک ہیں کہ اب بون کو بہت زیادہ کام کرنا پڑ رہا ہے نئے سیل بنانے کے لیے, کیونکہ باہر کے جو سیل سرکولیشن میں چل رہے ہیں وہ ڈیڈ ہو رہے ہیں. تو باری چیز آ گئی ہے سیلوں میں, اس کی وجہ سے وہ سیل زیادہ وہاں مر رہے ہیں, زیادہ ڈیڈ ہو رہے ہیں ضرور سے زیادہ, اور بونز کو سیل بنانے کے لیے اور محنت کرنی پڑ رہی ہے. اسی لیے ہماری ٹانگیں لڑکھڑانا شروع کر دیتی, زہر والی کوئی چیز اندر چلی جائے یا جو چیز ہمیں برداشت نہیں وہ چلی جائے تو ہماری ٹانگیں جو ہیں لڑکھڑانا شروع کر دیتی. اس کا مطلب بھی یہی ہے کہ بون کو زیادہ کام کرنا پڑ رہا ہے. اب اس طرح کے حالات میں اگر ہم باہری شریر سے دیکھیں, اس کا تو میڈیکل نام تو میں نے آپ کو بول دیا کہ اس کو ہم بولیں گے ہیمولائٹک انیمیا, کہ بھائی خون کے لال کن ٹوٹ رہے ہیں, شریر میں آکسیجن کی کمی ہو رہی ہے, پر وہ زہر تو اندر ہے نا, زہر کی اور کیا نشانیاں ہوگی, بہت سارا اور نقصان وہ کرے گا. دشمن اگر ہمارے گھر میں آ گیا یا دیش میں آ گیا اور اندر داخل ہو گیا تو بہت سے اور بھی نقصان کر سکتا ہے, اور سی چیزوں کو بھی نقصان کرے گا. تو سب سے پہلا جو امپریشن ہمارے سامنے سے دکھائی دے گا وہ کیا ہوگا کہ ہماری چمڑی جو ہے پیلی ہو جائے گی, کیونکہ اس کو آکسیجن نہیں مل رہی. ہمارے شریر میں جو گلو ہے نا ہیموگلوبن کی, اسی لیے ہے کہ اس میں سفیشینٹ آکسیجن ہے. اگر سفیشینٹ آکسیجن نہیں ہے, جب کوئلے کو آپ پھونک نہیں مارو گے تو لال نہیں ہوگا, ادروائز اس کے اوپر جو اس کی خاک ہے نا وہ جمنی شروع ہو جائے گی, اور بے شک اس کے اندر آگ رہے لیکن باہر سے وہ لگے گا, اس میں راکھ اس کے اوپر آنی شروع ہوگی, پھونک مارو گے تو وہ کوئلہ پھر جلنا شروع ہو جائے گا. اور اگر پھونک مارنے والی بات ہی نہیں ہے, مطلب آکسیجن ہی کم ہے, تو اس کا مطلب کیا ہوگا کہ وہ اسی طرح راکھ بننا شروع, باہر سے راکھ ہی دکھائی دے گا, اور اس کی وجہ سے کیا ہوتا ہے ہماری چمڑی جو ہے وہ پیلی ہو جاتی ہے. ہماری چمڑی پیلی ہو جاتی ہے, ہمارے ناؤں ناخن یہ پیلے ہونے شروع ہو جاتے ہیں, آنکھ کا رنگ پیلا ہونا شروع ہو جاتا ہے, نیل آنکھیں
یہ سب پی بھی ہمیں دکھائی دینی شروع ہو جاتی ہے اور اس کے بعد پیشاب بھی پیلے رنگ کا ہونا شروع ہو جاتا ہے. اور یہ جتنی باتیں میں نے کہی ہیں ان کا سیدھا سا بات ہے, ایک ہی لفظ میں ہم کہیں تو پھر کہیں گے جانڈس پیلیا, کہ بھائی اس بندے کو پیلیا ہو گیا. اگر تو ایک آدھ بار کی بات ہے تو ٹھیک ہو گیا, اس کے بعد دوائی ہم نے وہ چھوڑ دی یا وہ زہریلی چیز کھانی چھوڑ دی تو اس کے بعد وہ ایسا ایسا وہ ٹھیک ہو جائے گا. لیکن اگر کوئی روزانہ میں اس طرح کی کوئی چیز کھا رہا ہے تو اس لحاظ میں آہستہ آہستہ یہ چیز بڑھنی شروع ہو جائے گی, لیور کام کرنا بند کر, جیسے شرابی لوگوں کو بولتے نا کہ بھائی تیرا تو لیور خراب ہو گیا ڈیمیج. اس کا مطلب یہی ہے کہ جو نشہ جو دوائی چیز آپ اندر دے رہے ہو وہ اتنی زیادہ نقصان دہ ہو گئی ہے کہ اس نے بہت سارا ہیموگلوبن آپ کا توڑ دیا, سیل آپ کے توڑ دیے, جس کی وجہ سے یہ پیلیا ہونا شروع ہو گیا. اور اس کی تفصیل بھی میں نے آپ کو بتائی تھی کہ لیور میں جتنا بھی خون جاتا ہے اس میں سے جتنا بھی آئرن ہوتا ہے وہ آئرن وہاں توڑ دیتا ہے. اس کا کام یہ ہے کباڑی کی تو کہتے کہ جو چیز اس کے پاس آئی اس کو پیس پیس کر دے گا, توڑ دے گا, اور اس میں سے جو ضروری چیز ہے وہ خرید لے گا, اسی سے اس کی کامداری چلتی ہے. اور جو اس کے پاس زیادہ بچ جائے گا وہ زیادہ بھیج دے گا خون میں, اگر کوئی کم ہے تو اس کو کم بھیجنا پڑے گا. اور اب ہم بات کر رہے ہیں کہ آئرن تو بہت ٹوٹ گیا, ہیموگلوبن تو بہت ٹوٹ گیا, اس کا مطلب جتنا زیادہ آئرن ٹوٹے گا اتنا زیادہ ہی اس میں بلی روبن بلی ورڈن بنے گا. ان کو ہم بولتے ہیں بائل پیگمنٹ اور بائل سالٹ. یہ بائل پیگمنٹ بائل سالٹ اتنے زیادہ بن جائیں گے اور اتنے زیادہ ہو جائیں گے لیور میں تو کیا کرے گا, وہ زیادہ خون میں بھیج دے گا. زیادہ خون میں بھیجے گا تو ہمارا رنگ پیلا, آنکھیں پیلی, پیشاب پیلا, ہونٹ پیلے, ناخن پیلے, یہ سب ہونا شروع ہو جائے گا. اور آٹومیٹیکلی جب آکسیجن کی کمی آ جائے گی تو پھر انرجی کا لیول بھی ہمارا لو ہو جائے گا, اور پھر تھکاوٹ, جلدی تھکاوٹ, فٹیگ جس کو ہم انگریزی میں بولتے ہیں, تھکاوٹ ہونی شروع ہو جائے گی. تھوڑا سا کام کرو یا سیڑھیاں نہیں چڑھ سکتے, گھبراہٹ ہوتی ہے, تھکاوٹ ہو جاتی ہے, ویسے بھی چلنے میں جو ہے وہ سانس پھولنا شروع ہو جاتا ہے, جو پہلے کام آپ کر سکتے اب وہ نہیں کر پاتے ہیں. یہ سب چیزیں بتاتی ہیں کہ اندر میمبرین کی دیوار ٹوٹ گئی. باہر جہاں ایسے کہیں کہ باہر کا پریشر کسی چیز سے اس طرح بڑھ گیا کہ باہری چیزیں جو نہیں چاہیے تھی سیل کو وہ بھی سیل کے اندر پہنچ گئی. کیونکہ ہر چیز جو انوانٹڈ ہے, جو آپ کے شریر کو نہیں چاہیے, وہ اگر سیل کے اندر ادھر آلو ہی زیادہ کھا لیں, پٹیٹو زیادہ کھا لیں, آپ پروٹھے زیادہ کھا لیں, تو پھر آپ لمبے لمبے سانس لینے شروع کر دیتے. کیوں لینے شروع کر دیتے ہیں؟ کیونکہ آکسیجن پوری نہیں ہو رہی. یہ ہر ایک چیز, چاہے وہ ضروری ہے, خوراک کا انگ ہے, لیکن ضرورت سے زیادہ اگر کوئی چیز اندر چلی جاتی ہے تو وہ اس طرح کا حالات پیدا کرتی. گنے زیادہ چوب لے, یہ زیادہ رس گلے زیادہ میٹھے کھا لیے تو پھر بھی ان کو ایسے تھکاوٹ, گھبراہٹ, ویکنیس آنی شروع ہو جاتی. کیوں؟ کیونکہ شوگر زیادہ اندر چلے گی, شوگر زیادہ اندر چلے گی, آکسیجن زیادہ باہر چلے گی, ہیموگلوبن زیادہ ٹوٹ گیا, اس کی وجہ سے یہ ہوگا. حالانکہ شوگر بہت ضروری ہے ہیموگلوبن بنانے کے لیے یا سیل بنانے کے لیے, الرجی کریٹ کرنے کے لیے شوگر بہت ضروری ہے, لیکن آپ نے اوور لوڈنگ کر دیا. جب آپ اوور لوڈنگ کر دیں گے تو آپ نے ایک بات میں نے آپ کو اس کو یاد رکھنے کے لیے بتاؤں کہ اگر آپ کسی پارٹی پر چلے جاؤ نا تو جتنا ہم گھر میں کھاتے ہیں اتنا نہیں کھاتے, اسے کئی گنا زیادہ کھا جاتے. یہ بھی کھا لو, وہ بھی کھا لو, اتنے رس گلے کھا لو, اتنی مٹھائی یہ کھا لو سب. اور دوسرے دن پارٹی سے رات آئے تھے, دوسرے دن کام پر جانے کو من نہیں کرتا. مجبوری ہو تو لوگ جاتے ضرور ہیں, لیکن یہ بولتے یار نہیں من نہیں کرتا, بڑی تھکاوٹ سی ہے, پتہ نہیں پارٹی میں گئے تھے, ایسے ہو گیا, اس لیے ہو گیا. ایکسرسائز تو فریش کرتی ہے نا, اگر ناچے ہیں کچھ ایسا کیے ہیں تو فریش ہونا چاہیے نا, لیکن فریش نہیں ہے. کیوں نہیں ہے؟ کہ جتنی کیلریز آپ کے باڈی کو چاہیے اس سے زیادہ آپ کے شریر میں چلی گئی ہیں, اور اس نے آپ کی آکسیجن کا جو کام تھا وہ کم کر دیا ہے سیل میں, جس کی وجہ سے تھکاوٹ ہوتی ہے, رکاوٹ ہوتی ہے, تو یہ فتیگ وغیرہ ہونی جو عام طور پہ شروع ہو جاتی ہے. اب یہ کام میمبرین کا, ہم صرف میمبرین کے ڈیمیج کی بات کر رہے ہیں. دن میمبرین کا ڈیمیج ہونا اگر تو ٹیمپریری ہے تو تھوڑی دیر بعد سیٹ ہو جاتا ہے, تھوڑے دنوں میں سیٹ ہو جاتا ہے, لیکن اگر کوئی ایسی چیز لگاتار شریر میں جا رہی ہے تو اس لحاظ میں عام طور پہ کیا ہوگا, پین ابڈامن,
पेट में दर्द होनी शुरू हो जाएगी, या ऐसा कहें कि तिली बढ़नी शुरू हो जाती है, कोई भी चीज अनवांटेड चली जाए शरीर के अंदर जिससे आपका हेमोग्लोबिन ज्यादा टूटना शुरू हो जाए, तो उस लिहाज से ऐसा होगा कि भाई सेल ज्यादा टूट गए हैं, जिसकी वजह से सेल की रिपेयर की, क्योंकि ऐसे मैं बोल दूं तो आपको पता नहीं चलेगा कि क्यों ऐसा हो रहा है। इसलिए ऐसा हो रहा है कि जितने भी सेल बोन बनाती है ना, लंबी लंबी बोन जितनी भी है, ये हमारे सेल बनाती है ना, तो ये खून में छोड़ देती, ये सब खून में छोड़ने के बाद कहाँ पहुंचते हैं, सर्कुलेट करते करते करते करते तिली के पास पहुंचते, जिसको स्प्लीन बोलते हैं, स्प्लीन में पहुंचते हैं। स्प्लीन एक इनका इस तरह का डिपार्टमेंट है, एक ऑफिस है, जिस तरह रिक्रूट को भर्ती किया गया, उसको पूरी 6 महीने की ट्रेनिंग दी गई, और 6 महीने की ट्रेनिंग के बाद फिर उसको देखा गया कि अब इसको बॉर्डर पर लड़ाई के लिए भेजा जा सकता है कि नहीं जा सकता, और जो पूरे ट्रेंड होते हैं वो पास कर जाते हैं रिक्रूटिंग ट्रेनिंग, और फिर उसको वापस भेजा। वो पास कौन करेगा? वो स्प्लीन है हमारी। खून के सेलों को स्क्रूटिनाइज करने के लिए, या उनको ये देखने के लिए कि कितने सेल नॉर्मल हैं जिनको आगे खून में काम करने के लिए भेजा जा सकता है, और अगर वो देखें कि इसमें जो सेल हैं ये काम करने लायक नहीं है, सर्कुलेट करते करते बोन ने बनाए सेल, खून में छोड़ दिए, चलते चलते सर्कुलेशन में जितने भी वो खून के जरिए स्प्लीन तिली के पास पहुंचते हैं, वो उनको फिर फिल्टर करती है, जो नॉर्मल सेल हैं उनको फिर सर्कुलेशन में भेज देती है, जो नॉर्मल सेल नहीं है उनको वहां रोक लेती है, उसको या तो डिस्ट्रक्ट कर देती है। इसको बोलते हैं फेगोसाइटिक फंक्शन, खा जाना, खत्म कर देना, उसको खत्म कर देती, नहीं भी तुम चलने लायक नहीं हो, तुम नहीं मिलिट्री में बॉर्डर में नहीं जा सकते, तुम ट्रेन नहीं हो पूरी तरह, उनको वो वहां खत्म कर देती है, और फिर जो नए सेल आने शुरू हो जाते हैं फिर उनको स्क्रूटिनाइज करना शुरू कर देती। अब हम बात ये कर रहे हैं कि अगर किसी ने इस तरह की जहर, इस तरह की दवाई या इस तरह की कोई चीज रोजाना ही खा रहा है बंदा, और उस रोजाना उसके शरीर में जा रही है, तो अल्टीमेट रोजाना ही तिली को वही काम करना पड़ रहा है, सेल तो बन रहे हैं, तिली उसको फिल्टर भी कर रही है, नए नए बढ़िया सेल जो है उनको वो भेज रही है सर्कुलेशन में, लेकिन बाकी स्टोरेज ज्यादा बच गया। बाकी अगर स्टोरेज ज्यादा बच जाएगा तो फिर तिली बढ़नी शुरू हो जाएगी दाई तरफ असलियों के नीचे। आम तौर पे वो तिली हमें दिखाई नहीं देती, अगर दबा कर आप देखोगे ना पसलियों के नीचे तो वो तिली दिखाई नहीं देती, लेकिन जिनकी ये प्रॉब्लम हो, चाहे बाहर से कोई चीज अंदर जा रही है जहरीली, चाहे अंदर से किसी अंग की खराबी से वो जहर बन रहा है, इसको इंडोटॉक्सिन बोलते हैं। दो तरह का जहर मैंने आपको बताया था, एक तो आपकी खुराक के साथ जा रहा है जो बाहर से जा रहा है उसको हम बोलते थे एग्रोटॉक्सिन, और एक ऐसा है किडनी खराब होगी, अब उसमें यूरिक एसिड फिल्टर नहीं हो रहा है, वो जहर के तौर पर शरीर में दाखिल हो रहा है। इसी तरह ही अलग अलग अंगों में अगर उनका निकास नहीं पूरा हो रहा गार्बेज का, वो खून में चला गया, तो वो भी एक जहर का काम करता है, इसको हम बोलते हैं इंडोटॉक्सिन। तो सेल से बाहर से भी कोई जहर जा सकता है, अंदर से भी कुछ जहर जा सकता है, लेकिन काम उनका वही होगा कि वो सेलों को ब्रेक करेंगे, किडनी जो स्प्लीन है उसका काम बढ़ जाएगा, पर उसकी अपनी काम करने की समर्थता है, एक लिमिट है ना कि कितना वो खून साफ कर सकती है, और उससे ज्यादा सेल टूटना शुरू हो जाएंगे, ज्यादा जहर खा लिया या बार बार खा लिया, अल्टीमेट उतने बोन सेल बना नहीं रही जितने सेल आगे चाहिए, और उनमें से भी डैमेज सेल है, उनमें भी पूरे ट्रेंड फौजी नहीं है, तो वो क्या करेगी, स्प्लीन के पास स्टोरेज इतना नहीं रहेगा और वो बढ़ जाएगा, फैल जाएगा, तो वो तिली जो हमारी पसलियों के नीचे हमें दिखाई देनी शुरू हो जाएगी, इसको बोलते हैं हुडकिंस डिजीज। और फेगोसाइटिक फंक्शन जो उसका था कि कितना खा लेगी बेचारी, कितना हजम कर लेगी, कितना बर्न आउट कर देगी, पुलिस वाले पकड़ते हैं ना, ड्रग वगैरह पकड़ते हैं तो फिर कई बार उसको बर्न करते हैं, माल खाने का सामान निकाल कर उसको बंद करते के लिए, या कहीं और मार्केट में ना जाए या कहीं ऐसा ना हो, तो उसलिए ये तिली का काम है। तो
तो उसके पास जितना गार्बेज बच गया, एक्स्ट्रा गार्बेज हो गया, अब उसके पास स्टोरेज नहीं है, तो फिर वो उसको कितना बर्न करेगी, बहुत ज्यादा हो जाता है, फिर तिली बढ़ जाती, वो गार्बेज बढ़ गया तो तिली। तो मैं ये कह रहा हूं कि अगर किसी का सेल का मेम्ब्रेन किसी कोई जहरीली मादा अंदर जाने की वजह से, या इवन खुराक का ही ऐसा हो गया, जो खुराक नहीं चाहिए वो आप खा रहे हैं उसकी वजह से हो गया, या अंदर कोई किसी को किसी अंग का कैंसर हो गया या किसी अंग की खराबी होगी, अंदर से टॉक्सिन बन रहा है और वो सेलों में जा रहा है, तो उसकी वजह से अगर सेल ज्यादा टूट रहे हैं, एक तो मैंने बता दिया कि पीलिया हो जाएगा, रंग पीला हो जाएगा, पेशाब पीला आना शुरू हो जाएगा, सांस फूलना शुरू हो जाएगा, नौ पीले होने शुरू हो जाएंगे, ये आंखें पीली होनी शुरू हो जाएंगी, ये निशानी होगी। दूसरी मैंने आपको ये बात बताई कि अगर इस तरह की कंडीशन आए, ये हमें बताएगी कि नुक्स कहाँ है सेल मेम्ब्रेन में, कि पीली बढ़ जाएगी, पीली बढ़ जाएगी। आपने देखा होगा कि कोई पुरानी बीमारी का मरीज हो ना, जस्ट फॉर कैंसर आप ज्यादा आसानी से समझ सकते हैं, किसी का कैंसर हो ना, तो जिस जगह का कैंसर हो सबसे पहले वहां के एरिया के नजदीक जितने भी लिम्फ नोड है, लिम्फ नोड वो हैं जो गार्बेज इकट्ठा करते हैं, सेलों से गार्बेज इकट्ठा करते करते करते करते खून को साफ करते हैं, कि खून तो नॉर्मल स्पीड से चलता रहे, वापसी जाने वाला आने वाला खून फ्रेश है वो सीधे जा रहा है, वो जीडी रोड है उसमें कोई लाइन, कोई ट्रैफिक लाइन लाइट नहीं है रुकने वाली, वो सीधा सेलों में जा रहा है, सेलों से जो वापसी आता है उसमें जगह जगह ब्रेकेज है, जैसे पुलिस कटा रहता है, उसमें जितना भी गार्बेज या जितना भी इस तरह की चीजें होती हैं जो खराब सेलों के या खराब अंग से ज्यादा गार्बेज बन के निकल रहा है, उनको जगह जगह रोकती है ट्रैफिक, इनको चेक करेंगे भाई इसके कागज पत्र पूरे हैं कि नहीं है, वो पुलिस वाले उसको रोक लेते हैं, तो उनको हम बोलते हैं लिम्फ नोड्स। और लिम्फ नोड भी अगर बहुत ज्यादा खराबी आनी शुरू हो जाए तो कितनों को कंट्रोल करेंगे, अगर एक मोटरसाइकिल आ गया तो उसको रोक लिया, अगर ज्यादा मोटरसाइकिल आ जाएंगे तो फिर कितने के सिपाही वहां होंगे, कितने को उसको कंट्रोल करेंगे, हर लिम्फ नोड की अपनी अपनी कैपेसिटी है, और अगर ज्यादा हो जाएगा तो फिर वो लिम्फ नोड फूलने शुरू हो जाएंगे, अगर लिम्फ नोड का सीधा चैनल है वो कहाँ जाएगा, तिली में, अब तिली भी बेचारी ऐसी है कि बेकाबू हो गई है, तो इस लिहाज से हम लोग चेक करते हैं कि कहाँ कहाँ लिम्फ नोड बढ़ गए हैं, ये साबित करता है कि किधर से बीमारी आ रही है, किधर से ये लिम्फ नोड बढ़ रहे हैं, और अल्टीमेट स्प्लीन तिली तक पहुंच गए हैं, अब हमारी तिली भी बढ़ गई, वो जो तिली का बढ़ जाना है वो इस बात का सूचक है कि आपके सेल का मेम्ब्रेन नॉर्मल नहीं रहा। उसके बाद अब मान लिया जाए जो चीज हमें नहीं चाहिए वो अगर शरीर में दाखिल हो गई, सेलों में दाखिल होगी, मैं इसकी और एग्जांपल आपको दूं, दूध है ना, दूध में बिगड़े चाटा दूध का कांजी की कुख है, कांजी की एक बूंद अगर डाल दो दूध में तो वो पूरे का पूरा दूध खराब कर देते, क्या बन जाता, पनीर बन जाता, जैसे हम पनीर बनाते हैं ऐसे घर में उसमें नींबू डाल देते हैं या कुछ और चीजें डाल देते हैं जिससे दूध फूट जाता है, पानी अलग हो जाता है और उसमें जो थिक मटेरियल है वो अलग हो जाता है। और अगर किसी सेल में इस तरह की कोई चीज चले गई तो वो क्या करेगी, अंदर का जो मटीरियल था उस सारे मटीरियल को हम बोलते हैं साइटोप्लाज्म, दूध मान लें जी, दूध का चाटा है ये जो पूरा सेल है, ये एक चाटी है दूध की, पॉट है, और उसमें जितना अंदर है जो भी कुछ है उसको हमने साइटोप्लाज्म कहा था, उसको अब दूध मान लें। और अब इसमें कोई इस तरह की चीज आ गई जिसको हम कांजी की तरह बहे, जिसको हम खट्टे की तरह, नींबू की तरह बोले, तो वो क्या कहेगी, वो अंदर के दूध को फुटा देगी, अंदर का दूध फूट गया, अब क्या होगा, सेल के अंदर इस तरह की कंडीशन जब बन जाएगी तो सभी चीजें जितनी भी उसके अंदर और काम करने वाले डिपार्टमेंट हैं, अलग अलग चीजें हैं, वो सारे के सारे अलग अलग हो जाएंगे, अपनी नॉर्मल पोजीशन में नहीं रहेंगी कि यहां तो आग फैल गई है अब सब सेपरेट हो जाए। तो वही काम जब इस तरह होना शुरू हो जाता है तो जितने भी सीरम हैं, जितने भी सिक्रीशन इस शरीर से बन बन कर शरीर को हजम करने के लिए निकलते हैं, उनको एंजाइम्स बोलते हैं, जैसे पेट में HCL निकलता है या पेप्सिन निकलती है या बाइल निकलता है लिवर से या पैंक्रियाज से, इंसुलिन निकलती है, एंट्रोकनाइज आंतड़ियों से निकलती है, इनको हम एंजाइम्स, मुंह में निकलता है टाइलन,
तो जितने भी ये एंजाइम निकलते हैं ना, ये पूरे के पूरे इस तरह हो जाते हैं जैसे दूध फूट गया हो। दूध फूट गया है क्योंकि सेलों के अंदर इस तरह की कोई चीज चली गई कि वो अंदर का निजाम, अंदर का जो दूध नॉर्मल नहीं रहा। और इसकी वजह से क्या होगा कि जब ये फूटना शुरू हो जाएगा तो फिर अलग अलग थक्का बन गया ना, अलग अलग वो जमना शुरू हो गया ना, जिसको हम पनीर बोलते हैं, वो नॉर्मल तो नहीं रहा, नॉर्मल दूध तो नहीं रहा। ठीक है, हम उसको अलग तरीके से इस्तेमाल करते हैं, लेकिन ये टेंडेंसी अगर मान लिया जाए लिवर से बाइल निकल रहा है, और बाइल जमा हो रहा कहां, गाल ब्लैडर में जमा हो रहा है, और उसमें आकर हुआ क्या कि वो तो फूट गया, वो तो पनीर बन गया है, तो उसका पानी जो है वो ऊपर आ जाएगा, वो जो थक्का जम गया है वो नीचे बैठ जाएगा, और नीचे बैठा बैठा वो सख्त होना शुरू हो जाएगा। क्योंकि तो ब्लैडर की एक कंसिस्टेंसी है कि हमेशा मूव करता रहता है, हमेशा जैसे कोई चीज सुकड़ती है फैलती है, सुकड़ती है फैलती है, हरेक सेल ही ऐसे कर रहा है, तो गाल ब्लैडर भी ऐसे कर रहा है। तो वो जो सिंगनी चीज है उससे पूरी तरह स्क्वीज होकर निचोड़ कर पानी तो उसका ऊपर आ रहा है, सिंगना मादा जम रहा है, तो क्या बनेगा, गाल ब्लैडर का स्टोन बन जाएगा। और गाल ब्लैडर का स्टोन ही क्यों बनेगा, किडनी में भी तो वो जा रहा है, वही खून जा रहा है, इसी तरह किडनी के अंदर भी क्या होगा, स्टोन बनना शुरू हो जाएगा। अकेला किडनी में ही नहीं, बॉडी के और बहुत सी जगह है, जैसे ग्लैंड जितने भी हैं, थायराइड ग्लैंड गले में, मुंह में बहुत सारे सबलिंगुअल ग्लैंड हैं या वेस्टिबुलर ग्लैंड, कितनी तरह के ग्लैंड मुंह में, जितनी जगह जगह अलग अलग ग्लैंड हैं, उनमें भी यही कंडीशन बन जाएगी कि भाई वो दूध तो फूट गया, और उसी में भी पथरी बनने की टेंडेंसी बन जाएगी। अब यही बात, यही खून चमड़ी में भी तो जा रहा है, चमड़ी में भी जा रहा है, तो वो कड़ी आज जितने बोलते ना स्किन टैग हो गए, मौके हो गए जी, बड़े बड़े मौके होने शुरू हो गए, यहाँ कहीं ना कहीं ट्यूमर गिल्टियां बननी शुरू हो गई हैं शरीर में, तो मेरे यहाँ पर भी गिल्टी, मेरे पेट में भी गिल्टी, या बाव में है गिल्टी, ये जितनी भी गिल्टियां होनी शुरू हो जाती है ना, उसका मतलब ये है कि आपका दूध फूट गया है, सेल मेम्ब्रेन खराब हो गया, अंदर का जो साइटोप्लाज्म था उसका स्ट्रक्चर नॉर्मल नहीं रहा, और इसकी वजह से यही अब जगह जगह सेल में एक दूसरे से सेल में जा रहा है, सेल टू सेल बॉडी में जा रहा है, और बॉडी में जाते अलग अलग जगहों में जम रहा है, वहां पर ये स्टोन फॉर्म करेगा। सो ये बातें आम तौर पर मान लिया जाए पथरी का आता है कोई भी केस किसी के डॉक्टर के पास, तो असल वो ये होता क्या है, अच्छा भाई गाल ब्लैडर निकलवा दो, अरे भाई गाल ब्लैडर निकलवाना हाल तो नहीं है ना, असल हालत तो ये है, हमें फाइंड आउट करना है कि ये बात चली कहां से है। गाल ब्लैडर निकाल दोगे तो आंखें बंद कर लोगे तो बिल्ली कहे कि कबूतर नहीं आ रहा, वो तो आ रहा है, वो दूसरे किसी अंगों में जाएगा और कहीं जगह जगह जगह ये संगना जमना शुरू हो जाएगा। तो पर डॉक्टर लोग क्या करते हैं, मानते ही नहीं है, नहीं नहीं ये जो तुम्हारी बवासीर है ना, इसका इसके साथ कोई संबंध नहीं है, गाल ब्लैडर के साथ इसका कोई संबंध नहीं है। लेकिन भाई अंग तो वही हैं, वही सेल हैं, वही सेलों का अंदर का निजाम मेम्ब्रेन खत्म होने की वजह से, खराब होने की वजह से अंदर का निजाम तो हर एक जगह का बदला है, ऐसे तो नहीं है कि एक जगह का बदल गया दूसरी जगह का नहीं बदला है, हर एक जगह का होता है। हाँ ये होता है कि एक जगह में बहुत ज्यादा इफेक्ट हो गया दूसरी जगह में, मैंने एक एग्जाम्पल दी थी यहाँ पर, अगर कहीं रिश्तेदारी में कोई डेथ हो जाती है ना, जितनी जितनी हमारी नजदीकी होती है उसमें उतना उतना हमें दुख होता है, उतनी उतनी पीड़ होती है, जितना जितना दूर का अंग होता है उतना उतना थोड़ा दुख कम होता है, दुख तो होता है उतना कम होता है। और डाइजेस्टिव सिस्टम में मान लिया जाए कोई प्रॉब्लम आ गई किस तरह की, तो इसका मतलब ये नहीं है कि किडनी में इफेक्ट नहीं होगा, इसका मतलब ये नहीं है कि सर्कुलेशन में इफेक्ट होगा, लेकिन वो दूर के रिश्तेदार हैं उनमें थोड़ा थोड़ा कम होना शुरू हो जाएगा, और ज्यादा इफेक्ट हमें उस अंग में ही दिखाई देता है। इसीलिए डॉक्टर लोग बोलते हो तेरे तो गाल ब्लैडर में नुक्स है, गाल ब्लैडर निकाल दो, जहां पर दुख है उसी को निकालने की कोशिश की जाती है, ये जो सही ट्रेंड नहीं है। क्योंकि तो हम लोग ने एक डेफिनेशन दी थी कि असल में जो कुदरत ने शरीर बनाया है उससे सियाने उससे समझदार तो हम नहीं है ना, हर एक चीज जो उसने लगाई है ना वो किसी ना किसी जरूरत के हिसाब से लगाई है,
اور ہم کہیں کہ نہیں بھائی یہ چیز تو اس کی تو ضرورت نہیں. اب میں اب دیکھا کہ وہ ٹرینڈ چلتا ہے کہ کسی کو اپینڈکس جو ہوتا ہے نا, کئی بار بچے پیدا ہوتے ہی اس کا اپینڈکس نکال دیتے ہیں کہ نہ بھائی آگے چل کر اس کو کہیں اپینڈیسائٹس نہ ہو جائے, اسی پرابلم نہ ہو جائے. کئی بار لوگ پہلے مر جاتے تھے اپینڈکس کی وجہ سے, اندر جاتا تھا تو بولتے اس کو نکال ہی دو. لیکن ابھی ہمیں پتا چلا, کیونکہ ڈے ٹو ڈے جو ریسرچ ہوتی ہے, پتا چلتا ہے کہ جتنے بھی انگ قدرت نے شریر میں لگائے ہیں نا, ان کا کوئی نہ کوئی فنکشن ہے. اس کو نکال دینے کا مطلب یہ ہم اگنورینٹ ہیں, ہم نہیں جانتے اس کے فنکشن کے بارے میں. اور ہم جانتے ہیں اور پھر بھی نکالتے ہیں تو ہماری مورکھتا ہے, کیونکہ اس کا کوئی پرپز ہے جو اس نے لگایا ہے وہ کام کون کرے گا؟ اگر نہیں کرے گا وہ آگے ٹرانسمٹ ہوگا. ایک آدمی کلرک یہاں کام کرتا تھا, اس کا کوئی کام تھا, اب آپ نے اس کو ہٹا دیا, اب وہ فائلیں کون دیکھے گا؟ اور کسی اور ڈپارٹمنٹ جائیں گی اس کو خرابی کریں گے, اس کا تو اپنا کام ہے. تو اسی طرح گال بلیڈر کو نکال دینا حل نہیں ہے, یا کڈنی والی بات کہاں بھی ہو گئی اس کو وہاں سے ہٹا دینا انگ کو, یہ اس کا حل نہیں ہے. حل یہ ہے, سوچنا ہے کہ اگر میمبرین ڈیمیج ہونے کی وجہ سے اگر سائٹوپلازم میں اس کا سٹرکچر چینج ہو گیا ہے تو اس کو ٹھیک کرنا ہے, فائنڈ آؤٹ کرنا ہے کہ کیا یہ انٹرنل انڈوٹاکسن سے ہوا ہے یا ایکسٹرنل ایگزوٹاکسن سے ہوا ہے. تو اس کے مطابق ڈاکٹروں کو پرہیز بتانا ہوگا, اس کے مطابق ڈاکٹروں کو علاج کرنا ہوگا تاکہ وہ چیز پرماننٹ ہو جائے, پرماننٹ ٹھیک ہو جائے, کسی انگ کو کاٹ کر باہر پھینکنا نہ پڑے. لیکن ہم لوگ جلدی جلدی میں سب چیزیں ایسا کر رہے ہیں اور سبھی انگ نکالنے کی کوشش کر رہے ہیں, اس کا اب تو کوئی پرپز نہیں ہے, اب اس کو نکال دی. اب جب ہم اس کو ایسے کرتے ہیں, جانتے ہیں بھی یہ ہو گیا ہے, اس کی وجہ سے اور کیا نشانی آئیں گی؟ پی ڈی اے کی بات میں نے بتا دی, سانس بریتھ لیسنس, شارٹنیس آف بریتھ ہونی شروع ہو جائے گی اور دل زیادہ دھڑکنا شروع کرے گا. کیوں بریتھ لیس میں ایسا ہونا شروع ہو جاتا ہے؟ مطلب اب آکسیجن پوری جا نہیں رہی. اب دل کا کیا کام ہے؟ دل کا کام ہے سیلوں کو, خوراک کو الگ الگ جگہ پہنچانا. اب سیلوں کے لیے وہ آکسیجن پہنچانے کے لیے اس کے پاس ریڈ بلڈ سیل ہیں, وہ تو ڈبے ہیں, خالی ڈبے ہیں ٹرین کے, اس میں مال بھر کے جاتا ہے, آکسیجن بھر کے جاتی. اب اور سیل ہی ٹوٹ گئے ہیں, سیل ہی کم ہے, ٹرین کے ڈبے ہی کم ہیں جس میں آکسیجن جا سکتی ہے, تو شارٹنیس آف بریتھ ہوگی. اب دل کا کیا کام ہے کہ نہ بھائی تیرا کام ہے سپلائی کرنا. اب مستری دیوار پہ کام کر رہا ہے اور جو وہ سیمنٹ پہنچانے والا بندہ یا اینٹ پہنچانے والا بندہ, وہ سیمنٹ اینٹ نہیں پہنچائے گا تو مستری ذرا کیا کرے گا؟ نہیں تو اس کو جلدی جلدی جانا پڑے گا, جلدی جلدی چکر لگانے پڑے گی, فٹافٹ چلو بھائی مستری خالی نہیں رہنا چاہیے. تو وہی کام آکسیجن پورا کرنے کے لیے دل کو بار بار دھڑکنا پڑتا ہے, بار بار 72 سے 80 بار ہم لوگ نارمل سمجھتے ہیں. لیکن جب آکسیجن پوری نہیں ہو رہی کسی بھی حالات میں, اب یہ حالات تو میں نے آپ کو میمبرین کا بتا دیا نا, اگر کسی بھی حالات میں یہ اگر پورا نہیں ہو رہا تو اس حالات میں دل کو بار بار دھڑکنا پڑے گا, بار بار اس کو سرکل میں لانا پڑے گا. اور اسی حساب سے جو پھیپھڑوں کا کام ہے کہ نہیں باہر سے آکسیجن اور زیادہ لے لو باہر سے, کیونکہ باہر کی آکسیجن میں نائٹروجن بھی ہے, کاربن ڈائی آکسائڈ بھی ہے, آکسیجن بھی ہے, اور اس میں سے آکسیجن ہم اس کو فلٹر کر کے سیلوں میں دینی ہے. لیکن اب پوری نہیں ہو رہی تو پھر ہم سانس بھی تیز تیز بار بار لیں گے اور یہ کنڈیشن جو ہے سامنے ہمیں دکھائی دے گی جو یہ ثابت کرے گی, پیشنٹ آیا سامنے دیکھیں اور آپ اندازہ لگا سکتے ہیں کہ نہیں اس کا میمبرین ڈیمیج ہو گیا ہے. اور اگر ایسا ہونا شروع ہو جاتا ہے تو اس میں مسل کی ویکنیس ہونی شروع ہو جاتی ہے, چلنے پھرنے میں دقت ہونی شروع ہو جاتی ہے, سانس پھولنا شروع ہو جاتا ہے, ہر ایک سسٹم ہی ویک ہو جائے, بھوک نہیں لگتی, انڈائجیشن ہونا شروع ہو جاتا ہے کیونکہ ہضم نہیں ہو رہا. اور ایک اور بات, اگر جن لوگوں کو یہ چیز لگاتار لمبے سمے تک رہتی ہے, اب بزرگوں کو دیکھتے ہو نا کہ ایڈی پھٹ گئی ہے, اس کی بیائیاں پھٹنے شروع ہوگی جس کو بولتے ہیں, انگلیوں کی جو ٹپس ہیں پوٹے ہیں وہ کریک ہونے شروع ہو گئے. یہ کیوں ہوتا ہے؟ ایسے ہوتا ہے کہ ان کے سلوں میں جو چیز جا رہی ہے وہ پوری طرح وہاں ایڈجسٹ نہیں ہو رہی اور وہ خوراک سرکولیشن میں بھی پوری نہیں پہنچ رہی, جس کی وجہ سے جیسے نہر کی ٹیل ہوتی ہے نا, جہاں پر بہت بریک ہو جاتی, چھوٹی ہو جاتی نہر, وہاں پر پانی نہیں جاتا. اگر پیچھے سے پریشر کم ہو یا باکڑا سے پانی کم چھوڑا جائے تو وہ نہیں جائے گی.
اسی طرح ہی بزرگوں میں ایسی کنڈیشن ہو جاتی ہے کہ ان کی ایڑیاں پھٹنی شروع ہو جاتی ہیں، ریائیاں پھٹنی شروع ہو جاتی ہیں، انگلیوں کے ٹپس جو ہے پھٹنے شروع ہو جاتے ہیں. پر یہ بات ہم بزرگ کی کر رہے ہیں، لیکن اگر ایسی کنڈیشن کسی ینگ ایج میں ہونی شروع ہو جائے تو پھر ہمیں امیڈیٹ انڈیکیٹ کرتی ہے کہ نہیں، اس کے شریر میں کوئی نہ کوئی اس طرح کا زہریلا مادہ ضرور چلے گیا ہے گا، اور جس کی وجہ سے ایسا ہو رہا ہے. مجھے یاد ہے ایک ایگزامپل میرے فادر صاحب دیا کرتے تھے حکیم اجمل خان کے بارے میں. وہ بولتے ہیں کہ حکیم اجمل خان کو اس وقت تو وید ہوتے تھے، اس طرح کی کلینک بنا کے ہماری طرف تو نہیں بیٹھتے کہ دو تین کمرے ہم ریزرو کر کے بیٹھے ہیں کہ میڈیسن الگ ہے، کنسلٹیشن الگ ہے، فائلیں الگ ہیں، اس طرح کا تو کام نہیں ہوتا تھا اس وقت. تو اس وقت وہ درختوں کے نیچے بیٹھے ہیں وید جی، بندے لگے ہوئے ہیں، کوٹ پاٹ کے وہ سب کو دے رہے ہیں. تو اس طرح کی بات تھی. کچھ انگریزوں نے سوچا کہ ہم نے سنا ہے اجمل خان حکیم کا، بہت نام سنا ہے، دیکھتے ہیں، چیک کرتے ہیں اس کو. اور وہ اس کے پاس چیک کرنے کے چلے گئے. اس نے بولا کہ بھئی ہم لوگ آئے ہیں اور دیکھیے تو نبض دیکھ کر ہماری بتائیے کیا بیماری ہے. اور اس نے دیکھا اور اس نے بولا اچھا ان کو بھئی فلانی دوائی دے دو. اس نے بولا یار نام تو بہت سنا تھا، اس نے تو ایک منٹ میں ہمیں کہا دی کہ وہ دوائی دے دو، اس کا کیا ہوا، کیسے اس کو کیسے پتا چل گیا بیماری کیا ہے کیسے. وہ گئے اور تھوڑی دور جا کر بولتے ہیں یار یہ ایسے ہی نام سنا تھا، نام ہی چلتا ہے اس کا، اور کوئی کام تو ہے نہیں اس کا. اور اس کے کسی شاگرد نے، اجمل خان کے شاگرد نے سن لیا تو اس نے وید جی کو بتایا. اجمل خان نے کہا ان کو بلا کر لاؤ. بلایا. وہ بولتا ہے تمہارے شریر میں آج سے 10 سال پہلے کا کوئی زہر ہے، اور اس زہر کی وجہ سے تمہارا یہ میمبرین خراب ہو گیا ہے، جس کی وجہ سے میں نے یہ دوائی آپ کو دی ہے. بولا بھائی کچھ ہوا تھا؟ تو اس نے بتایا مجھے سانپ لڑا تھا، سانپ نے کاٹا تھا. تو یہ ایک ایگزامپل کے طور پہ میں نے آپ کو بتا رہا ہوں کہ ایگزامپل کے طور پہ جب بھی کوئی ایسا کچھ ہوتا ہے تو یہ نشانیاں عام طور پہ آنی شروع ہو جاتی ہے. ڈیزینس ہوگی، بندہ اریٹیٹ ہو جاتا ہے، جب سانس پھولتا ہے نا کہ نہیں کام چلا جاتا ہے تو کام کرنا پڑے تو آدمی اریٹیٹ ہو جاتا ہے. یہ سادھارن سی بات ہے، شارٹنیس آف بریتھ، پلپیٹیشن ہو گیا، ڈیزینس ہوگی، اریٹیشن ہوگی، ماس پیشیاں سوکھنی شروع ہوگی، بیائیاں پھٹنی شروع ہوگی. اگر لمبے سمے تک ہے اور جوان بندہ بوڑھا ہے تو ہم سمجھتے ہیں کہ کنڈیشن ہے، ایج اولڈ ایج کی سرکولیشن سلو ہو گیا، اس کی وجہ سے ایسا ہو گیا. لیکن اگر ینگ ایج میں ایسا کچھ ہوتا ہے تو اس کے پیچھے کی کہانی سیل میمبرین کی ہے. اب بھائی بوڑھا ہو گیا اور سیل میمبرین ڈیمیج ہو گیا تو اس میں کیا ہوگا؟ اس میں دو بیماریوں کا نام ہم دیتے ہیں، ایک کو ہم بولتے ہیں الزائمر، دوسرے کو ہم بولتے ہیں پارکنسن. الزائمر کو ہم یہ بولتے ہیں کہ برین کو پوری طرح آکسیجن نہیں مل رہی، برین پوری طرح کام نہیں کر رہا اور یادداشت کمزور ہو گئی. الزائمر کے پیشنٹ میں نے اس طرح کے دیکھے ہیں کہ اس پیشنٹ کو اس کے اٹینڈنٹ کی لڑکا یا لڑکی کوئی لے کر آیا ہے ساتھ میں، لیکن ان کو یہ نہیں پتا کہ یہ جو ساتھ میں مجھے لے کر آیا ہے میرا بیٹا ہے، بیٹی ہے یا کون ہے. ان کو یہ بھی یاد نہیں، ان کو نام بھی یاد نہیں رہتا. الزائمر کی کنڈیشن اس طرح کی کریٹیکل کنڈیشن ہو جاتی ہے. ایک بار میں یہ جو ٹی وی اسٹیشن ہے جس کے پروگرام میرے چلتے تھے جس پنجابی میں، میں ان کا یہ الزامیہ پر لیکچر دے رہا تھا اور بزرگوں کے حالات کی میں بات کر رہا تھا، اور وہ جو آدمی وہ ریکارڈنگ کرنے کے لیے آیا تھا نا، وہ مشین کے پیچھے بیٹھا ہوا رو رہا تھا کہ ہم لوگوں کو بھی بزرگ ہونا ہے. اگر یہ حالات ہمارے ساتھ بنے جو ڈاکٹر صاحب بتا رہے تھے، بہت مشکل والی بات ہے نا. اور وہ رو رہا تھا. الزامیہ کس طرح کی کنڈیشن ہے کہ ہمارے نیئرس یا ڈیئرس جو ہیں وہ میرے سامنے بیٹھے ہیں، اب ہم اس کو پہچانتے نہیں ہیں. مطلب جو ہمارا فرنٹل لوب ہے نا برین کا، یہ الگ الگ برین ایک بہت بڑا گاؤں بسا ہوا ہے، میں نے اس کی کئی بار باتیں آپ سے کی، اور اس برین کے الگ الگ حصے ہیں وہ الگ الگ کام کرتے ہیں. ہمارا فرنٹل لوب جو ہے نا یہ یادداشت سے کنیکٹڈ ہے، ہماری کیلکولیشن سے کنیکٹڈ ہے. ہم میتھ میں ہوشیار ہوتے ہیں کہ کمزور ہوتے ہیں، یہ ہمارے فرنٹل لوب پہ ہے. ہمیں یاد رکھنا ہے بہت بہت پرانی باتیں بھی ہمیں یاد رہ جاتی ہیں، جس کا مطلب ہمارا فرنٹ روب کام کر رہا ہے. اگر یہ بھی یاد نہ رہے کہ یہ سامنے کون بیٹھا ہے تو پھر سمجھو کہ فرنٹ روب جو ہے ڈیمیج ہو گیا ہے. سو اگر آکسیجن نہیں مل رہی، حالانکہ یہ بات ہے کہ قدرت نے برین کو ٹھیک رکھنے کے لیے، جیسے کسی دیش سے لڑائی ہو جائے نا تو ہم لوگ کیا کرتے ہیں، راشٹرپتی جو ہوتا ہے دیش کا یا فوجوں کا کمانڈر ہوتا ہے اس کو بچا کر رکھتے کہ اس کی کوئی ہانی نہیں ہونی چاہیے، نہیں تو ہم ہار گئے، جنگ کو ہار گئے. یہ ایک ٹینڈنسی ہوتی ہے. اور اسی لحاظ سے
कुदरत ने ये कहा कि ब्रेन पूरे शरीर को चला रहा है, इसको दो गुना खून दीजिए, इसको दो गुना खुराक जाए, दो गुना नहीं इसको ऑक्सीजन जाए, ज्यादा तो ऑक्सीजन की जरूरत है ना, हम आदमी है एकदम ही, दम आया तो हम आदमी नहीं तो डेड बॉडी है, और दम का मतलब है ऑक्सीजन। सो ब्रेन को जो आप देखते हैं ना गले में ये दो नाड़ियां ऊपर जाती, हाथ लगाकर देखो तो दोनों साइड में टक टक हो रही है, इसको हम बोलते हैं कैरोटिड आर्टरीज। तो ये जो कैरोटिड आर्टरीज है, खून की नाली बाई तरफ से दिल से निकलती है, उसका नाम है एओर्टा। एओर्टा फिर यहाँ पर आके एक गोलाई में पेट को नीचे जानी शुरू हो जाती है सभी अंगों को सप्लाई करने के लिए, लेकिन जैसे ही इसकी गोलाई है उसमें से दो नालियां सीधी सिर को जाती है, प्रेशर हुआ सीधी दो नालियां सिर को जाती है ताकि दो गुना खून सिर को पहले पहुंच जाए, उसको ज्यादा ऑक्सीजन ज्यादा खुराक मिले। बावजूद इसके भी अगर नहीं जा रही, उसको ऑक्सीजन नहीं मिल रही, तो फिर ये याददाश्त जानी शुरू हो जाती है, और बुजुर्गों में आमतौर पे होता है, पर हम बात कर रहे हैं सेल मेम्ब्रेन की डैमेज की। अगर उम्र से पहले ऐसा हो जाए तो लोग आमतौर पे 50 55 60 में बोलना शुरू कर देते हैं, और मुझे भूल गया यार, या भूलने की आदत हो गई है, बहुत सी चीजें मैं भूल जाता हूँ, साधारण सी बात है, यहाँ आम ही लोग बात करते हैं। उसका मतलब क्या हुआ कि उसके ब्रेन को पूरी ऑक्सीजन की सप्लाई नहीं हो रही, खुराक की सप्लाई पूरी नहीं हो रही, ये इस चीज का साइन है। हाँ, इसकी दो कंडीशन है, एक को हम बोलते हैं एब्सेंट माइंडेडनेस, कि घरवाली ने कहा कि बाजार से आते समय ये चीज लेते आना, अब मेरे पास तो बहुत से काम है, मैं अपने ऑफिस का काम करूं, ये करूं वो करूं, करते करते नहीं, ये भूल गया वो जो घरवाली ने कहा कि सामान लाने के लिए मैं नहीं जा सका, तो इसका मतलब है एब्सेंट माइंडेडनेस, ये वो बात नहीं है। एब्सेंट माइंडेडनेस के मेरा जो कोटा है इंटेलिजेंसी का उसको रखने का, ठीक है क्या क्या मैंने करना है वो छोड़ा है, छोटा है, नहीं याद रहा। लेकिन दूसरी बात यह है कि हमें पता ही नहीं कि हमें क्या करना है, उस चीज का नाम है अल्जाइमर। और दूसरी बात मैंने इसी हालात में सेल मेम्ब्रेन की डैमेज के बारे में ही कही थी कि अगर इस तरह का होना शुरू हो जाता है और उम्र बुजुर्ग हो तो उसको हम बोलते हैं पार्किंसन। और पार्किंसन को दूसरे लफ्जों में हमें बयान करना हो तो हम कहेंगे इनकोऑर्डिनेशन ऑफ ब्रेन एंड बॉडी। माइंड का अगर बड़े अफसर ने हुक्म दे दिया, और आपने देखा होगा कि नीचे वाले अफसर काम ही नहीं करते, उस तरह बेपरवाही करते हैं, नहीं परवाह करते उसकी, तो किया है हुक्म तो कोई बात नहीं। अब हाई कोर्ट की बहुत सी बातें होती हैं, वो सरकार को बोल देते हैं, सरकार काम ही नहीं करती, नहीं करती, तो मतलब इस तरह का भी काम हो जाता है। और इस चीज को हम बोलते हैं पार्किंसन। अगर शरीर में इस तरह का हालात बन जाए कि ब्रेन चाहता है मैं कुछ करूं, हाथ को ऑर्डर देता है कि ये पकड़ो, हाथ पकड़ ही नहीं रहा। कुछ लोगों के हाथ आपने कांपते हुए देखे होंगे, यंग एज में भी लोगों के हाथ कांपने शुरू हो जाते हैं, उसको बोलते हैं हम कोरिया। उसका कंडीशन भी नर्वस सिस्टम से संबंधित है। और हम ये बोलते हैं कि ओल्ड एज के हालात में अगर ऐसा हो जाता है, तो कई बार ऐसा होता है ना, आप अपने बुजुर्ग माँ बाप को, अच्छा बापू चाचा ये लो चाय का कप ले लो, आपने उसके टेबल पर रख दिया कि चाय पी लो, लेकिन अब उसका दिमाग तो ये करता है कि भी मैं चाय के कप को पकड़ूं, मैं एग्जांपल दे रहा हूं, और वो चाय के कप को जहां से पकड़ना वो पकड़ने की कोशिश करता है, लेकिन एक झटका लगता है और कप गिर जाता है। ये इसको हम बोलते हैं पार्किंसन। इनकोऑर्डिनेशन है ब्रेन का और अपने शरीर का काम करने का। ब्रेन ने तो ऑर्डर किया है कि कप पकड़ो और पियो, लेकिन हाथ उसको उसके मुताबिक नहीं कर रहा जैसे उसने कहा था। तो ये सब बातें जो है आमतौर पर ओल्ड एज में होने शुरू हो जाती हैं, लेकिन अगर यंग एज में हो जाए तो हमारे लिए एक प्रॉब्लम बन जाती है कि भाई ऐसा हो गया। अब इतनी सारी बातें मैंने आप सब लोगों को बोल दी कि भाई फिर हल क्या है इसका, क्या करें। बड़ी बात ये है कि सबसे पहले हम ये शनाख्त करें इंडोटॉक्सिन है कि एब्सोटॉक्सिन है। हमारी खुराक पहले डॉक्टर बोल रहे हैं परहेज करो जी, अच्छा डॉक्टर जी खाना क्या है मुझे, ये आम लोग पूछते हैं। तो मतलब क्या है कि अगर कोई एक्सोटॉक्सिन है खुराक की वजह से जा रहा है या किसी दवाई की वजह से जा रहा है, ये डॉक्टर का काम है आपको बताना कि कौन कौन सी चीज आपके शरीर को फिट नहीं बैठती, उसको जाने के लिए आपको क्या करना है। तो ये इसको बोलते हैं एक्सोटॉक्सिन। तो सबसे पहले आपको शनाख्त करनी है उसके खान पान रहन सहन,
एक कल पेशेंट मेरे पास आया और वो उसकी अपनी कुछ प्रॉब्लम बता रही थी, तो मैंने कहा अभी काम कब करते, कहता है काम तो मैं रात को करता हूँ। अरे भाई रात के समय में कुदरत भी अपना चलन बदल देती है, रात के मिड नाइट, लोग बोलते हैं कि रात को मिड नाइट दरख्तों के नीचे नहीं सोना चाहिए। कारण क्या है कि सारा दिन वनस्पति हमें ऑक्सीजन देती है और हम ऑक्सीजन लेते हैं, हम कार्बन डाइऑक्साइड छोड़ते हैं और वनस्पति का जीवन कार्बन डाइऑक्साइड है। लेकिन मिड नाइट जैसे घर की सवानियां होती है ना, सारा काम किया करने के बाद कब भांडे बर्तन जितने भी है उनको गर्म पानी से धोकर रख देती है कि सुबह इनको फिर हम इस्तेमाल करेंगे, और जैसे ही कार्बन डाइऑक्साइड हमारे शरीर में जा, हम बिल्कुल रिलैक्स होते हैं, नींद पूरी तरह आ गई, हाथ ढीले हो गए, आंखें बिल्कुल रिलैक्स हो गई हैं, नींद में होते हैं, उस वक्त ये कार्बन डाइऑक्साइड जो है हमारे शरीर में एंटर करती है। जैसे कि ऑक्सीजन भारी है ऑटोमेटिकली ऑक्सीजन जाती है अंदर, कार्बन डाइऑक्साइड हल्की होती है वो ऊपर निकलती है, लेकिन उसके पैर क्या होता है कि आप रिलैक्स हो गए, रिलैक्स होने की वजह से ये जो कार्बन डाइऑक्साइड हमारे, और दूसरी बात उस वक्त एनवायरमेंट में भी आपकी कार्बन डाइऑक्साइड जा रही है, और जा भी जाती है तो आपका जो फेफड़े है पूरी तरह फैल जाते हैं, पूरी कैपेसिटी में फैल जाते हैं, और फिर उसके बाद जब आप उठते हो तो उसमें पूरी ऑक्सीजन भर जाती है। कोई भी आदमी अगर 10 से लेकर 2 बजे तक पूरी नींद ले ले, चाहे वो इंडिया में हो चाहे वो अमेरिका में हो, पूरी नींद मिडनाइट की 10 से लेकर 2 ले जाए, उसको 8 घंटे या 10 घंटे बेड पर लेटने की जरूरत नहीं है, उसकी ऑक्सीजन जितनी उसको चाहिए वो कैपेसिटी फिलअप हो जाएगी, और उसमें जो रेजिडुअल पोर्शन है वो टाइडल एयर, टाइडल वॉल्यूम, ये सब रेजिडुअल वॉल्यूम, ये सब हम गिनती करते रहते हैं लंग्स की, मतलब उनका कैपेसिटी जो है वो पूरी हो जाएगी कि रेगुलर ब्रीदिंग में एक्स्ट्रा लोड उसका बच जाएगा ऑक्सीजन का, वो फ्रेश फील करेगा। और अगर आप इस समय में जाग रहे हो ना